0: Ay, ay, ay, me estoy riendo, díndele.
1: वफाकी राजधानी इस्लामाबाद जे पिम्स अस्पताल में बाहि लॻण वारे वाक़े जो ज़िमेवार केरु? वफ़ाकी हुकूमत 14 मासूम ॿारनि जे सड़ी फो थियण वारे वाक़े जा ज़िमेवार ज़ाहिर न थियण करे सघिया? साने जी जांच लाइ जोड़ियल कमेटी अॼु शुरूआती रिपोर्ट जमा कराईंदी। अमले खां लिखत में बयान तलब, सीसीटीवी फुटेज बि तहवील में वठी छॾिया। कानून वारे वज़ीर सेनेटर आज़म नज़ीर तार चयो आहे त हिन ज़िंदगीअ जी का बि क़ीमत नाहे। साने जी जांच बाद ज़िमेवारनि ख़िलाफ़ कार्रवाई थींदी, अॼु शुरूआती रिपोर्ट मिली वेंदी। قومی اسمبلی جی صحت بابت کمیٹی پمز میں ایس سی ماں باہ لگن والے بیانن کے شکی قرار ڈئی چڑیو۔ پمز اسمبلی کے بیانن میں تضاد جی دعویٰ، اسٹینڈنگ کمیٹی کے ممبرز پاراں پمز جو دورو، باہ واقعے جا تفصیل معلوم کیا۔ کمیٹی چیئرمین ڈاکٹر مہیش کمار چیو ہے تو عملے کے بیانن میں تضاد ہے۔ عالیہ کامران چیو ہے تو عملے کے بیانن میں لگی رہو ہے تو کھین رٹو ہنایا ویو ہے۔ ڈاکٹر شازیہ صوبیا چیو ہے تو عملے کا بیان متضاد ہیں، لگے تو ڈیوٹی سے موجود نہ ہوا۔ جماعت اسلامی 3 سپتمبر تے ملک گیر ہڑتال جو اعلان کرے چڈیو۔ جماعت اسلامی دے امیر حافظ نعیم الرحمان چیو ہے تے 3 سپتمبر تے ملک گیر ہڑتال تھیندی، سمورو کاروبار بند رہندو، پیٹرولیم لیلی آئی پیز جا ناجائز معاہدہ ختم کیا وجن۔ پمز میں گلن جڑا 14 ٻارن جو موت کرپشن ناہلی سبب تھو ہے۔ اوے ہک اسپتال بھی ٹھیک طریقے سے ہلائے نتھا سکن، بدھایا وجے تے پمز اسپتال میں حفاظتی پاؤ چھو نتھا ورتا ویا۔

0: जुमतुल मुबारक जे बाबरकत दिए जी खुसूसी नशरियात जीए एफएम रेडियो नेटवर्क जे जीए मातली बदीन एफएम 90.4 जे स्टूडियोज मां पेश कई पई वने।
1: شان رسالت مولا جانے بیکھے طاقت نہ گئے شان رسالت مولا جانے بیکھے طاقت نہ گئے خالق جو محبوب محمد کو نے کہا

0: قومی اسمبلی سینٹ پہ سانے بابت ٹھہراؤ منظور کرے ورتو سانے جی شفاف جانچ کرے ذمہوارن خلاف کاروائی جو مطالبہ سانے جی جانچ لائے پارلیمنٹ کمیٹی جوڑن واری رپ بھی منظور اپوزیشن ممبرز پارا سانے جی ذمہوارن خلاف سخت کاروائی کرن جو مطالبہ کیا ویو صحت وارے وفاقی وزیر مصطفیٰ کمال چاہے تو بارن کے مرن کا بچائن لائے گڈ ویڑو پوندو سانے جی رپورٹ لکھائن یا کہیں کے بچائن جی نیت نہ رپورٹ اچن دیو ملک جے روزانی 1300 بار مری رہا ہیں جن جو حیاتیوں بچائے سکجن تھی نظام میں سڑی گری ویو ہے وزارتن لائے قبرن کے خراب نہ کرن ڈینداسی سالیان 4 لاکھ بار مری رہا ہیں اساں کے حل کرنو پوندو اسلام آباد کے پمز میں پیش آئل سانے کی جانچ جاری وزیر اعظم پارا جوڑل کمیٹی پمز کے ایگزیکٹو ڈائریکٹر سمیت بین جا بیان قلم بند کرے ورتا پوتی بارن کے وارسن کا بھی بیان ورتا ویا جانچ کمیٹی وزیر اعظم کے اج شروعاتی رپورٹ پیش کندی قانون والے وزیر اعظم نذیر تارڑ ہے تو جانچ کمیٹی اج شام تائیں شروعاتی جانچ رپورٹ وزیر اعظم کے پیش کندی تفصیلی رپورٹ 70 دن میں ساموں ایندی ذمہ وارن خلاف کاروائی بھی تھی وزیر اعظم کی صدارت ہیٹ ایف بی آر میں سدھارن بابت ہفتے وار اجلاس شہباز شریف پاران ٹیکس نظام میں سدھارن واروں کم طے تھل مدت میں مکمل کرن کی ہدایت ٹیکس چوری اسمگلنگ غیر قانونی کمن میں ملوث مانن خلاف کاروائیوں تیز کرن جو حکم وزیر اعظم شہباز شریف سدھارن جو ترین دور کا آڈٹ یقینی بنائن کی ہدایت کردے ہے تو ملکی ترقی لائے ٹیکس والے نظام میں سدھارا ضروری ہیں سدھارن واروں کم بھی طے تھل مدت میں مکمل کرو وجے چیف آف ڈیفینس فورسز فیلڈ سید آصف منیر سان پاکستان کے دورے تے آئل ہارڈ ورڈ بزنس اسکول کے شاگردن کی ملاقات پاکستان کی سیکورٹی معاملن خطے دنیا میں امن استحکام اور خوشحالی کے اچھی وٹھان لائے کئل کوششن کے خیال کی ڈے وٹ آئی ایس پی آر موجود فیلڈ مارشل آصف منیر نوجوان کی تعلیم ہنر کاروباری صلاحیت حقیقتن تے بدل سوچ کی اہمیت سے زور ڈنو فیلڈ مارشل آصف منیر تیزی سے تبدیل تھندڑ غیر یقینی صورتحال میں نوجوانن کے سوشل میڈیا پروپوگنڈا کے اثرن کے سمجھندے مثبت با مقصد کردار ادا کرن گرجے ملاقات کندڑ شاگردن میں مختلف ملکن سے تعلق رکھندڑ شاگرد شامل ہوا آزاد کشمیر کے نئے وزیر اعظم کی چونڈ اج تھی نون لیگ کے نامزد وزیر اعظم بیرسٹر سید افتخار گیلانی آزاد کشمیر کے وزیر اعظم طور نامزدگی فارم جمع کرائے چڈی نون لیگ آزاد کشمیر میں وزیر اعظم کے نالے کے خلاف برقرار کچھ ممبرز کے بیرسٹر سید افتخار گیلانی تے خدشہ ہیں کراچی کے واپاری میر رضا کیس کی عدالتی کمیشن جانچ شروع کرے چڑی میر رضا جا گھر بھاتی ہیں وکیل جبران ناصر کمیشن آرو پیش میر رضا کے والد کیس کی جانچ تے بے اعتمادی ظاہر کرے چڑی کیس کی جانچ کندڑ کمیشن کے سربراہ جسٹس عمر سیال ہے تو جو کچھ سبھی کے ساموں تھو انکوائری انویسٹیگیشن میں فرق ہے انویسٹیگیشن نہ کمیشن کرے سکے تو نہ وری وڈو وزیر اواں جی درخواست جو کمیشن سے تعلق نہ ہے عدالتی کمیشن کے روایتی انداز میں نہ ہلائیندی کمیشن اواں کے سمرن سوالن جا جواب گولن کی کوشش کی ویسی وزیر اعظم شہباز شریف سے سعودی کی ماحولیات بابت وزیر انجینئر عبدالرحمان بن عبدالمحسن کی ملاقات بن طرفن لاگاپن سمیت مختلف شعبوں میں سہکار تے گالیوں شہباز شریف چاہے تو پاک سعودی ترکیہ میں تھل مکے معاہدے بعد ٹرینی ملک ودھیک ویجو آیا ہیں معاہدے سے خطے میں بھی امن اتحاد جو پیغام ویو ہے پاکستان سعودی عرب اسٹیٹ بھائیوار بنی ملکن کے ہانے اقتصادی زرعی شعبے میں سہکار ودھائن گرجے وزیر اعظم زرعی ماہرن جو وقت میں سعودی موکلن جو اعلان کیا وفاقی گھرو وزیر محسن نقوی پارا ایف سی جی ٹریننگ سینٹر شفقدر جو دورو اینٹی رائٹ ونگ کی خصوصی تربیتی مشقن جو جائزہ ورتو محسن نقوی پارا اہلکارن کے پیشہ ورانی صلاحیتن جدید تربیت آپریشنل تیارن کی سارا محسن نقوی ہے تو پرامن احتجاج سبھی جو حق ہے قانون ہاتھ میں کھڑ کی اجازت نہ ڈنی ویندی روس کہیں بھی نیٹو ممبر تے حملوں نہ کندو سی آئی سربراہ جے ماسکو جے دورے جو مقصد بھی خاص پیغام موکلن نہ ہو امریکی صدر ڈونلڈ ٹرمپ جو ہے جان 6 مہینوں یا سال میں پینے روسی ہمنس سے ملاقات کندو ہے سندس ماسکو والے دورے جو مقصد خاص پیغام پہنچائن نہ ہو آپ نے ہرمز بابت روس جو رویہ مثبت ہو ایران وٹ فوجن کے پگار ڈیڑھ جترا بھی پیسہ نہ رہا آپ نے ہرمز کے بھی بارودی سرنگن کا صاف کر چڑیا ہے ایران ہے عمان وچ میں ابن ہرمز میں وقتی رسو کھولن تے اتفاق تھی ویو ہے راہداری جو ایکڑو حصہ ایرانی ہے بیو حصہ عمان پانی میں ہوں ॿिए तरफ़ मुल्क गडि॒यल तौर ते जहाज़नि जे अचवञ जो इंतिज़ाम ॾिसंदा ईरानी सुप्रीम नेशनल सिक्योरिटी काउंसिल जे सरबराह मोहसिन रज़ाई चयो आहे त आबना हरमुज़ जे लंघ जो वाज़े तौर ते तइन करे छडि॒यो आहे। अमेरिका ईरानी शर्त मञिया त आबना हरमुज़ ॿीहर मुकमिल तौर ते खुली वेंदो। परडे॒ही वज़ीर अब्बास इराक़ी चयो आहे त ॻाल्हियुनि जी बहालीअ लाइ अमेरिका खे इतमाद बहाल करणो पवंदो। नायब वज़ीर आज़म इसहाक़ डार जो तुर्किया जे परडे॒ही वज़ीर हाकान सां राब्तो। ॿिनि तरफ़नि लाॻापनि समेत ख़िते जी सूरतयाल ते ॻाल्हियूं। परडे॒ही खाते मौजूदु ॿिन्ही अॻवाननि चार मुल्की परडे॒ही वज़ीरनि जे इजलास बाबति बि तफ़सीली ॻाल्हि ॿोल कई। ख़िते जी सूरतयाल ते बि ख़्यालनि जी ॾे वठि कई वई। वॾे वज़ीर सैद मुराद अली शाह सां वफ़ाक़ी वज़ीर अली परवेज़ मलिक जी मुलाक़ात। सिंध जे गैस ऐं तवानाई वारे मामलनि ते ॻाल्हियूं कयूं वई। वॾे वज़ीर पारां गैस फीड्स सूबाई हुकूमत हवाले करण जो मुतालबो। मुराद अली शाह चयो आहे त सिंध मुल्क में सभ खां वधीक गैस पैदा कंदड़ सूबो आहे। सिंध जे आइनी हक़नि जो एतराम कयो वञे। वफ़ाक़ी वज़ीर अली परवेज़ मलिक चयो आहे त सिंध हुकूमत जे गैस वसीलनि बाबति मौक़िफ़ ऐं तजवीज़नि खे अहमियत ॾियूं था। मसला जल्द हल कया वेंदा।
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
2: आप सुन रहे हैं GAFM ETH नेटवर्क, सिंध की आवाज।
3: एक मजबूत पाकिस्तान की बुनियाद हमारे सेहतमंद बच्चे हैं। पोलियो बच्चों में उम्र भर की माजूरी का सबब बन सकता है, मगर इससे बचाव मुमकिन है। अगर आपका बच्चा 10 साल से कम उम्र का है तो इस अगस्त उसे अपने करीबी सेहत मरकज लेकर जाएं और पोलियो बूस्टर डोज जरूर दिलवाएं। ये बूस्टर डोज महफूज, मुअस्सर, बगैर दर्द और बगैर सुई के है। मिलकर हम हर बच्चे को पोलियो से महफूज बनाएंगे। मिलकर हम पाकिस्तान को पोलियो से पाक बनाएंगे।
4: पाकिस्तान की ज्यादातर जमीनें फास्फोरस की कमी का शिकार हैं, इसीलिए सोना लाया है NPS 3 की ताकत के साथ। इसके हर दाने में तीनों अज्जा की यकसा मौजूदगी से फसल को ज्यादा से ज्यादा फायदा पहुंचे, जिससे हो पैदावार में इजाफा और किसान को मिले ज्यादा मुनाफा। 3 की ताकत मिले, फसल भरपूर खिले।
5: अमर सिंध जे सींध में हिकु चमकंदड़ सितारो,
6: ॾुखोयल इंसानियत जी ख़िदमत जो बहितरीन मिसाल।
5: अम्मा आयशा अस्पताल लोतकाणी चौक मातली ते औरतुनि जे बीमारियुनि जी माहिर डॉक्टरयाणी डॉक्टर अतीका सईद।
6: रोज़ानो सुबुह जो 10 खां राति जो 10 बजे ताईं मरीज़नि जो इलाज कंदी।
5: औलाद जो न थियण, औरतुनि जे मखसूस बीमारियुनि हई में सूर, चेल में सूर, रत जो घटि थियण, कमज़ोरी ऐं औरतुनि ऐं ॿारनि जो इलाज ऐं अल्ट्रासाउंड कंदी आहे ऐं नॉर्मल डिलीवरी पिण कई वञे थी। ऐं डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे।
6: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली। वधीक मालूमात लाइ 2347-3141-230।
7: कैश ऐं किस्तन ते प्रीकास्ट RCC घरनि जूं पकियूं छितूं लॻाइण लाइ ख़ुशख़बरी। छा अव्हां चाहियो था अव्हां जे घरनि जूं छितूं पकियूं हुजनि त कैश ऐं किस्तन ते 50 साल गारंटी सां छितूं लॻरायो। सीमेंट जी जाली, ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा ख़ुदा बख़्श खोसो। मोबाइल नंबर 03002962435। एड्रेस टंडो गुलाम अली रोड मातली।
8: ख़ुशख़बरी, अवां जे पंहिंजे शहर मातली में अवां जो ॼातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं, सलीम कॉलोनी टंडो गुलाम अली रोड मातली। डॉक्टर अज़ा मुस्तफ़ा CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी। औलाद जो न थियण, औरतुनि जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण, बांझपन।
5: डॉक्टर अज़ा मुस्तफ़ा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी। यादि रखनि सघंदा। निजामाणी मेडिकल सेंटर अवाम जी खिदमत लाइ 24 कलाक खुलियल रहंदो। निजामाणी मेडिकल सेंटर ते ओटी, लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे। निजामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी। वधीक मालूमात लाइ एडमिन नाना सोलंगी, मोबाइल नंबर 210-31-43-842।
9: खुशखबरी खुशखबरी साफ ऐं शिफ़ा पाणी सेहतमंद ज़िंदगी जी ज़मानत।
10: अवां जे पंहिंजे शहर मातली में सिंध प्योर ड्रिंकिंग वाटर 1.5 साल खां ख़िदमत करे रहियो आहे। सिंध प्योर ड्रिंकिंग वाटर एतमाद जो नालो, मिनरल वाटर ओज़िनेटेड यूरिफिटेड,
9: जेको पेश करे तो 330 मिलीलीटर, 500 मिलीलीटर, 1.5 मिलीलीटर पाणी जी बोतल,
10: 6 लीटर पाणी जी बोतल ऐं ॿियूं पाणी जूं बोतलूं मुतारिफ़ कराए रहियो आहे।
9: उन खां अलावा असां वटि रिफिल जी सहूलियत पिण सस्ते अॻिते मौजूद आहे।
10: अवां जे एतमाद खे क़ाइम कंदे अवां जी ज़रूरत जो ख़्याल रखंदे,
9: ऑफिस हुजे या घर या कारोबार, शादी ऐं ॿियनि तकरीबन लाइ हाणे असां सां राब्तो करियो। असां वटि मातली शहर वासियुनि लाइ होम डिलीवरी जी सर्विस पिण मौजूद आहे। वधीक मालूमात लाइ मोबाइल नंबर 03713900।
10: एड्रेस सिंध प्योर ड्रिंकिंग वाटर, वेझो सोनेरी बैंक, बदीन रोड, मातली।
5: छा अवां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो?
7: त पोइ GAFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
5: जेको हले थो बिना ब्रेक ऐं मुसलसल।
7: ऐं हा, ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GAFM मातली बदीन।
5: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
7: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा।
5: 03125252786।
7: जी हा, 2315525786।
5: GAFM रेडियो नेटवर्क,
7: सिंध जो आवाज़।